0: کے جہاں اب تک تیری لہروں کے دوش پہ آواز کی اس خوبصورت رشتے سے منسلک ہم اور آپ رہتے ہیں. شو میں اس کا نام ہے بول کے لب آزاد ہیں تیرے. 972-501-9390 از دا نمبر فار دا اسٹوڈیو. تمام لوگ سننے والوں کو السلام علیکم, نمسکار, ست سری اکال, ویری وارم ویلکم ٹو دا شو. شو بڑا فن اور مزیدار ہونے والا ہے جی, کیونکہ ہمارا پہلے سے موڈ ٹھیک نہیں تھا. کسی مہربان سے بات ہو رہی تھی تو وہ بھی کہہ رہے تھے جی کہ ڈاؤن لگ رہی ہے انرجی. میں نے کہا کوئی بات نہیں, شو میں جاتے ہی ٹھیک ہو جائے گی. تو آگے سے انہوں نے بھی کہا ہاں یہ صحیح ہے. تو لوگوں کو پتہ لگ گیا انرجی کو اپ, جب ڈاؤن ہو تو اپ کرنے کے لیے, ڈولڈرمز میں سے جی لو اسپرٹس میں نکلنے کے لیے, اسپرٹس کو اپ لفٹ کرنے کے لیے اور دوسروں کی اسپرٹ کو اپنے ساتھ ملا لینے کے لیے ہم کرتے ہیں یہ شو. اس کا نام ہے بول کے لب آزاد ہیں تیرے. اینڈ دا شو مسٹ گو آن. 972-501-9390. مہربان قدردان بھائی جان, تمام سائنسدان جو زندگی کی سائنس کو سمجھنے کی کوشش کر رہے ہیں اور اس کو آرٹ بنانے کی طرف گامزن ہے, یعنی کہ چل رہے ہیں اس طرف, تو ان تمام مہربانوں کے ساتھ یہ شو آپ کی خدمت میں پیش کرنے جا رہے ہیں جی. آئیے اور پہلے آئیے اور پہلے پائیے. کون ہے ہمارے ساتھ ویڈیو آزاد یہ روندیا؟
1: السلام علیکم آزاد جی.
0: وعلیکم السلام. وعلیکم السلام. پائیے پہ آئے ہیں آپ
1: جی, کیسے ہیں آپ؟
0: بالکل ٹھیک ٹھاک. حکم.
1: اچھا تو
0: میں کیسے ایکسائٹمنٹ فیک ٹھیک کر رہا ہوں؟
1: جی جی جی, آپ تو آپ سے بہتر کون کر سکتا ہے بھائی, ماشاء اللہ ہالی ووڈ کے ایکٹر ہیں آپ.
0: فیک ایکسائٹمنٹ جو ہے نا, کیونکہ لائف میں یہ سیکھنا ہے آپ نے کہ فیک اٹ انٹل یو میک اٹ. تو اب جب میں فیک کروں گا ہلکا ہلکا, تھوڑا سا انرجی کو اٹھا کے دماغ کو میسج پہنچے گا جی کہ انرجائز ہونا ہے, تھوڑا اپ لفٹ کرنا ہے, تھوڑا سا ماحول بنانے کی کوشش کرنا ہے, تو ساتھ ساتھ دنیا بھی شامل ہو جائے گی اور ماحول بن جائے گا.
1: جی بالکل صحیح بات ہے. لاسٹ شو واز ایبسولوٹلی امیزنگ آزاد جی, اور آپ کے اتنے اچھے اچھے سب کے پوائنٹس آتے ہیں ایز آلویز. شہناز جی, ہماری سجیلا جی, اور سارے جو لوگ ہوتے ہیں آپ کے, ہیرا سنگھ جی, مطلب باقی بہت بہت اچھا لگا لاسٹ والا شو. اور منٹ آف دا ڈے آپ کے اتنے سارے بنے نا کلپس اس دن تو, اور گریٹیٹیوڈ والا خاص طور پہ جو پوائنٹ تھا نا آزاد جی, جو آپ نے جس طرح سے ایکسپلین کیا تھا کہ جب بھی آپ کو کوئی دعا کرنی ہوتی ہے تو آپ دعائیں حاجات پہلے اپنی کس طرح سے کرتے ہیں, سارے شکرانے جو اللہ تعالیٰ کی نعمتیں اور بلیسنگز ہیں آپ ادا کرتے ہیں. یقین کریں ایسے گوز بم سے ہو رہے تھے, رونگٹے کھڑے ہو رہے تھے آپ جس طرح سے بتا رہے تھے. تو اتنی بلیسنگز ہیں, اور پھر اس کے بعد آپ جو ہیں اپنی جو بھی دعا ہوتی ہے, ہم لوگ تو آزاد جی ایسی دیکھیں چیزیں کتنی گریٹیٹیوڈ کی ہوتی ہیں, مطلب یہ چیزیں کتنی امپورٹنٹ ہوتی ہیں کہ آپ پوری اپنی پہلے بلیسنگز کو کاؤنٹ کرتے ہیں, اپنا شو کرتے ہیں شکرانہ, اس کے بعد آپ جو ہے دعا کرتے ہیں. اور ہم لوگ تو مطلب کیسا ہوتا ہے بس ڈائریکٹلی اللہ سے مانگ رہے ہوتے ہیں لوگ, اور مطلب باقی دیٹ واز سو امیزنگ.
0: کنیکشن بنائے بغیر نا, کئی دفعہ میں نیت کرتا ہوں نماز کی, آپس کی باتیں اس لیے بتا رہا ہوں اپنے لوگوں کو, تو میں کنیکٹڈ ہی نہیں ہوتا. ٹھیک ہے, تو توڑنی پڑ جاتی ہے کیونکہ کنیکشن بڑا امپورٹنٹ ہے. ایکٹنگ میں ہمیں جو چیز سکھائی جاتی تھی نا, آپ اگر کنیکٹڈ, آپ ایک لائن بول رہے ہیں اور آپ کی آنکھوں سے اور آپ کی باڈی لینگویج سے لگ ہی نہیں رہا کہ آپ سچ بول رہے ہیں اور یہ جھوٹ نہیں ہے اور ایسا ہی ہے, تو کسی کے دل پہ کوئی اثر نہیں ہونا. وہ بہت فیک سا ہوتا ہے, پھوگا سا ہوتا ہے. جیسے آپ مالٹا خریدے نا بڑا زبردست قسم کا, اوپر سے جو موٹا موٹا سا ہوتا ہے لوگ اٹھا لیتے ہیں, اندر سے وہ پھوگا نکل آتا ہے تو کتنا منہ بنتا ہے. دوسری طرف چھوٹا سا مالٹ جس کو آپ اسکن کو ہاتھ لگاتے ہیں تو آپ کو پتہ ہے اس میں سے جوس جو ہے وہ اسپاؤٹ کرنے, اوز آؤٹ کرنے لگا ہے. ٹھیک ہے, اور لال بلڈ مالٹا نہیں ہوتا جسے کہتے ہیں رتے لال بلڈ مالٹے, کیونکہ ہم تو ہری پور کے نا خان پور سے آتے ہیں, ہمارے تو ان کے مالٹے کاغذی جن کو کہتے ہیں مالٹے, کیونکہ ان کا جو اوپر چھلکا ہے وہ بہت پتلا سا ہوتا ہے, تو کاغذی مالٹے کی طرح آپ اس کو ذرا ٹچ بھی کرتے ہیں, پرک بھی کریں گے تو اس میں سے ایسے جوس نکلے گا. تو یہ والا چاہیے کہ پھوگا پھوگا چاہیے. تو باقی جو رشتے بھی پھوگے ہیں ٹھیک, پلپ اس کا سوکھا ہوا ہے لیکن اوپر سے وہ بڑا ٹھیک لگ رہا ہے, لوگ بھی کہتے ہیں واہ بڑا تگڑا ہوا ہوا ہے, کٹا ہوا ہوا جیسے بندہ نہیں ہوتا اندر سے پھوگا ہوتا ہے بالکل ویسا ہی. تو زندگی بھی اگر اس طرح بھوگا بھوگا کھیلنا ہے تو پھر مرضی ہے آپ کی, لیکن اگر آپ نے اس میں سے ایک چیز جو کہ اصل فیل کرتے ہیں, جب آپ جوس نکلی ہوئی جو زندگی ہوتی ہے ناپ فیل جب آپ کرتے ہیں کسی چیز کو, تو جیسے ایک بندہ زندہ ہوتا ہے, ایک ایسے میرلی الائیو سا ایک بندہ ہوتا ہے آوازار زندگی سے, بس وہ زندہ ہے, اور دوسرا جو ہے وہ فیلنگ الائیو جو کہ اس کو فیل کر رہا ہے کہ بھائی میں زندہ ہوں, वो कुछ बोलता है, कुछ कहता है, कुछ करता है तो पता चलता है, फीलिंग आती है उसके अंदर से। तो ये बेसिकली अगर मिसिंग है तो इबादत में भी कभी कभी ये सारी चीज़ें ना, आपका ध्यान किसी और तरफ होता है। वो एक लेडी ने बड़ा अच्छा सवाल पूछा था आज, मुझे अगर याद आ गया, उनको मैंने कहा था अभी मैं कहीं बाहर कहीं जाता हूँ तो अच्छी बात ही होती है कि लोग मुझे मिलते हैं तो कोई ना कोई उनका क्वेश्चन होता है जो वैसे वो शो में नहीं कर पाते, तो वो मुझसे डायरेक्ट कह देते हैं। फिर मैंने कहता हूँ चले मैं शो में इसके बारे में बात कर लूँगा, तो इसके बारे में बात कर लेते हैं। नमाज से रिलेटेड उनका एक सवाल था। जी
1: जी बिल्कुल। और रजा जी इसीलिए देखें मेरा एक पॉइंट है, लेकिन उससे पहले मैं ये कहूँगी कि आपके शो में जब आप अपनी जिंदगी आपने जो जी है, जो आप फील करते हैं, महसूस करते हैं, और जब आप बोलते हैं तो जो हर दिल की आवाज़ और लोगों के डायरेक्ट वो जाके लगती है उनके दिलों को। इतने सारे हमारे वैसे तो लोग हैं आजादी आजकल जो मीडिया है, लेकिन उनकी बातों का इतना असर नहीं होता, लेकिन जब आप बोलते हैं ना तो आप उस पर पूरा आपका एक ऑथेंटिक तरीके से आप बोलते हैं तो वो दिलों तक डायरेक्ट पहुंचता है। हर इंसान आपका शो सुन के कहता है कि ये तो बिल्कुल मेरी बात कर रहे हैं, और उनके दिल तक पहुँचती है वो बातें। तो इसीलिए कि उसमें सच्चाई है आपकी कोई भी बात, जब आपका प्लेटफॉर्म ऐसा है गाजी कि जो लोग भी आते हैं ना अपनी आराम से, इवन दो कि वो बहुत शुरू में इतने डर भी रहे होते हैं, लेकिन आप उनको कंफर्टेबल करते हैं और वो फिर अपनी बातें करते हैं, तो ये हमारी जिंदगी
0: असल
1: में
0: ये है, लोगों के अंदर जो डर भी है ना वो भी हमारा पैदा किया हुआ है, ये हमारी सोसाइटी का पैदा किया हुआ है। पता नहीं क्या हो जाएगा, पता नहीं क्या कह देंगे, पता नहीं लोग क्या सोचेंगे। अरे भाई लोगों क्या सोचेंगे, इसने हमारी जिंदगियां खा गए हैं, 200-400 साल से हम यही सोच रहे हैं लोग क्या सोचेंगे। बाद में हमें पता चला लोग तो घामड़ होते हैं, लोग तो एक छोटा सा सिस्टम नहीं बना सकते, वो अपने घर का सिस्टम, अपने घर का बजट नहीं बना सकते, वो अपना रास्ता मुतय्यन नहीं कर सकते, वो अपने गिफ्ट्स को नहीं जानते, वो कम्युनिकेशन, बेसिक कम्युनिकेशन उनको नहीं आती, वो किसी को अपनी बात पे कन्विंस नहीं कर सकते, लंबा वो किसी के साथ चल नहीं सकते। ये लोग क्या करते हैं उसकी मुझे इतनी टेंशन है, मैं तुक नहीं बन रही थी। हमने भी 30 साल उनके डिप्रेशन में और टेंशन में आके देखा, फिर मैंने देखा ये हैं लोग, ये लोग, इनकी तरह बनना चाहता था मैं, इनकी तरह हम बनना चाहते हैं, इनको हम इम्प्रेस करना चाहते हैं, इनको हम खुश करना चाहते हैं, इनको तो खुदा नहीं खुश कर सका, फरिश्ते नहीं खुश कर सके, इनको तो ज़िंदगी की हर ख्वाहिश जो इन्हें चाहिए थी जो डिज़र्व भी नहीं करते वो भी मिल जाए तो उससे खुश नहीं होते, और मैं इनके पीछे पड़ा हूँ, मैं कितना बेवकूफ़ हूँ। वो जितने गए गुजरे हम उनसे ज़्यादा गए गुजरे हैं, इसीलिए जिस किस्म का लीडर होता है ना उस किस्म के फॉलोअर्स होते हैं, तो जितना वो गया गुजरा होता है उसके फॉलोअर्स भी वैसे ही होते हैं, और जितना वो कैरेक्टर वाला होता है, इंटेग्रिटी वाला होता है, चीज़ों के ऊपर स्टैंड लेने वाला होता है, उसके साथ चलने वाले भी वैसे ही होते हैं, और जो नहीं होते वो अलहदा हो जाते हैं बहुत जल्द, घोड़े और गधे।
1: जी
0: तो ये सिंपल है, एक ट्रूथ को एक्सेप्ट ना कर, कोई तुक नहीं बन रही है सारे काम की। मैंने क्या कहा था, मैं वो लाइन क्या थी आजाद थॉट्स में से, आई एम इन द बिजनेस ऑफ मेकिंग सेंस। जब आप तुक बना देंगे किसी बात की तो बेतुके लोग, बेतुकी बातें, बेतुके रिश्ते, वो सब उनका तुक्का मिस हो जाएगा, ठीक है। और जब तुक्का ही मिस हो जाएगा तो छल्ली के अंदर से तुक्का आप निकाल लेंगे तो दाने कहाँ हैं, ऊपर लगेंगे कैसे वो
1: जी।
0: तुक्के का टाइम ख़त्म होता है जब उसके ऊपर छल्ली आपने भून लिया, अब आप उसके दाने निकाल रहे हैं या सूख गए हैं तो उसको आप गंदम निकाल रहे हैं या कौन उसका निकाल रहे हैं या जो भी छल्ली होती है किसी भी किस्म की, लेकिन उससे पहले अगर छल्ली है ही नहीं नीचे तो वो उगेंगे किस चीज़ के ऊपर। तो किसी भी चीज़ की तुक बनाने का ये याद रखें कि इसका तुक्का होना बहुत ज़रूरी है, इसके ऊपर जो चीज़ लगेगी वो किस चीज़ पे लगेगी, कानून में से एक जगह मिसिंग है। तो जब एक तुक, रिश्ते की एक तुक मिसिंग है, मतलब एक चीज़ मैंने हासिल कर ली उसमें मुझे खुशी नहीं आ रही, मुझे नींद नहीं आ रही, मुझे सुकून नहीं आ रहा, मुझे मज़ा नहीं आ रहा, मुझे एहसास नहीं मेरे अंदर पैदा हो रहा, तो वो सब फालतू है। कुछ दिन के बाद जब ये फालतू फालतू चीज़ें करते हुए, इसीलिए तो लोग अपनी ज़िंदगी से तंग हैं, इसलिए तो आप फिर क्या होता है, कोई दोस्त नहीं होता, कोई गमखार नहीं होता, कोई शेयर आप किसी के साथ कुछ नहीं कर सकते, हर एक से डरते रहते हैं, इसको पता लग गया तो क्या होगा, उसको पता लग गया तो क्या होगा, इन तमाम चीज़ों की वजह से ये मसाइल पैदा होते हैं और ये हम खुद मसाइल पैदा करते हैं। तो इससे बाहर निकलेंगे जब ज़िंदगी, जब जिसने खुशी देखी नहीं, वो मरी हुई चीज़ें जो उसके सामने लोग डाल जाते हैं उसको वो खुशी समझते हैं, तो वो उसको लगता है यही खुशी थी, लेकिन जब वो खुशी देख लेता है, जब वो सच देख लेता है, जब उसकी एग्जिलरेटिंग किस्म की जो फीलिंग होती है, ऑसम किस्म की जो फीलिंग होती है, जब वो देख लेता है तो उसके बाद वो बार बार, ये नशा करने वाले नशा क्यों करते हैं, इनको जब हिट लगती है, ये डोपामिन के चौथे, सेरोटोनिन के चौथे छठे लेवल पर जब इनको एक हिट लगती है تو اس کے بعد وہ بار بار اسی ہٹ کو پانے کے لیے یہ نشہ کرتے ہیں. کچھ عرصے کے بعد امیونٹی ہو جاتی ہے پیدا, پھر یہ اور زیادہ ڈبل ٹرپل کرنا شروع کر دیتے ہیں کیونکہ ان کو وہ ہٹ چاہیے. بالکل
1: جی.
0: وہ برائی کی ہٹ ہے, اسی طرح اچھائی کی بھی ہٹ ہوتی ہے. آپ کو اگر ہٹ لگ گئی, انٹرنسک ریوارڈ آپ کو اندر سے مل گیا, ایک اچھا دوست آپ نے دوستی فیل کر لی, ایک اچھا دوست آپ کو مل گیا, کہیں آپ کو اسٹرینتھ کسی جگہ پہ فیل ہو گئی اپنی, اگر کوئی کیریکٹر پہ یا انٹیگریٹی پہ یا کسی اسٹینڈ کے اوپر, ایک دفعہ وہ آپ نے فیلنگ دیکھ لی تو چیزیں خود بخود بہتر ہوتی چلی جائیں گی.
1: بالکل صحیح بات ہے, آپ نے بالکل صحیح کہا. جیسے ہم اگر ہم فرسٹ کلاس میں سفر کریں, جن کو پتہ نہیں ہوتا, پھر اس کے بعد اکانومی کلاس میں نہیں سفر کر سکتے. تو جو آپ جیسے کہتے ہیں نا, جو لوگ چھوٹی باتیں کرتے ہیں انہوں نے اپنی زندگی جی ہی نہیں ہوتی, تو وہ اسی طرح کی باتیں کر رہے ہوتے ہیں. جو لوگ جی چکے ہوتے ہیں ان کو لائف کا پتہ ہوتا ہے. تو بالکل آپ صحیح کہہ رہے ہیں. اور ایک اور پوائنٹ میرا یہ تھا عزاز جی, کہ آج کل سردیاں ہیں, ویکیشن ہیں, ہالیڈیز ہیں, تو ہر چیز نا بند لگ رہی ہے, لوگ آ جا بھی رہے ہیں, لیکن ہر چیز جو ہے نا ڈل سی لگ رہی ہے. لوگ خاص آ جا نہیں رہے کہیں باہر, سب گھر میں رہنا پسند کر رہے ہیں, کام نہیں کرنا چاہتے. تو ایسی سچویشن میں جو خاص یہ سیزن آتا ہے ہمارا, اس میں ہمیں کیا کرنا چاہیے؟
0: سردی میں ہر چیز سکڑ جاتی ہے نا, تو اس طرح بندے بھی سکڑ جاتے ہیں, رشتے بھی سکڑ جاتے ہیں, اور بہت ساری چیز. اور اسپیشلی یہ جو ہالیڈے سیزن شروع ہو رہا ہے, اس کی وجہ سے کافی گلو, اور اوپر سے بارش اور اندھیرا جلدی ہو جانا, ایک گلومی گلومی سا ایک ماحول ہے. ٹھیک ہے جی, اور اس کو کیسے, اب اس کو فن کیسے بنانا ہے, اس کے لیے میں ضرور اس کے بارے میں بات کرتا ہوں. نائس آف یو میم, تھینک یو ویری مچ فار کک اسٹارٹنگ دا شو. ہمارے پاس کوئی مہربان ہیں جی, بڑے دور سے آئے ہیں, ان سے کرتے ہیں بات. ریڈیو آزاد, یو آر آن دی ایئر اینڈ آن واٹس ایپ.
2: آزاد جی, سر سے کیا, السلام علیکم جی.
0: کیا حال ہے سر, ٹھیک ٹھاک ہو؟
2: بالکل بڑھیا سر جی.
0: آپ آئیں یا نہ آئیں, دیکھیں آپ کی حاضری لوگ لگا جاتے ہیں آپ کا نام لے کے.
2: میں سر کبھی کبھی تو یقین ہی نہیں ہوتا کہ میں جس حساب سے, مجھے لگتا ہے میں, کیونکہ وہی بات آ جاتی ہے, اتنا کچھ کہنے کو ہے کہ میں خود بھی کئی بار سینس نہیں بنا سکتا, مجھے اور لوگوں کو وہ باتیں میری اچھی لگ جاتی ہیں.
0: اس کا مطلب ہے کہ وہ جو ہے نا کنیکٹڈ ہیں, ریلیونٹ باتیں ہیں ساری, جو بھی آپ کہنا چاہتے ہیں. اور بھی ہزاروں لاکھوں کروڑوں لوگ ہیں اس دنیا میں, وہ اس میں سے گزرے ہیں, اس کے بارے میں سوچتے ہیں. تو آپ کو ایک ایسی جگہ, ایک ایسا پلیٹ فارم ملے جس میں سے آپ کو ریکگنیشن ایکچولی ان تھاٹس کی ہوتی ہے جو آپ پیش کرتے ہیں, جو آپ باتیں کرتے ہیں, اس سے لوگ جب ریلیٹ کرتے ہیں تو ساتھ ساتھ آپ کو آپ کی ایکچولی تھاٹس کی ریکگنیشن ہے. یہ ہم بندے پہ چلے جاتے ہیں کہ بندے کی بڑی تعریف ہوئی یا بندے کے بارے میں لوگوں نے ایسا کچھ کہا, لیکن جو بھی کانٹریبیوٹ کرے گا سسٹم کے اندر, کانٹریبیوشن ہوگا, گیونگ ہوگی, تو آپ کو ریسیپروکیشن ہوگی. بس اتنی سی بات. سارا کام دیکھیں رب کب سے دے رہا ہے, ساری دنیا گھوم پھر کے رب تک آ جاتی ہے, ہر علم ہر نالج آخر میں رب کے پاس چلا جاتا ہے گھوم پھر کے. قدرتی امر ہے یہ, قدرتی ایسا ہوتا ہے. یہ سائنس کہتی ہے جی روح کیا چیز ہے, پھر گھوم پھر کے نیچر تک پہنچ جاتے ہیں. کوئی ایٹموسفیئر انوائرمنٹ کی بات ہوتی ہے, وہ گھوم پھر کے جی نیچر میں ایسے ہے, وہاں پہ جا پہنچ جاتے ہیں. تو گھوم پھر کے چیزیں وہیں واپس چلی جاتی ہیں. تو گیونگ کرنے سے ہی, چاہے وہ آپ کی تھاٹس میں گیونگ ہے, چاہے وہ آپ کے احساس کی گیونگ ہے, چاہے وہ کنیکشن ہے لوگوں کے ساتھ, کچھ بھی ہے, تو بس جب آپ وہ کریں گے تو آپ کو ریزلٹس اس کے خود بخود ملنا شروع ہو جاتے ہیں. اور اپنے آپ کو ہم ویسے ہی چھوٹا سمجھتے رہتے ہیں کیونکہ آپ نے اپنے آپ کو باہر نکالا ہی نہیں نا. آپ دنیا کے بازار میں آئے ہی نہیں ہیں, تو قیمت کیسے پتہ چلے گی؟ ہیرا باہر ہی نہیں نکلا, وہ چھپ کے بیٹھا ہوا ہے. وہ کہہ رہے جی میں کوئلے کی کان میں پیدا ہوں, تو وہ اگر کوئلے کی کان میں تو کروڑوں کوئلے نکلے ہیں, تو اس میں سے ایک ہیرا نکلتا ہے, تو اگر وہ باہر نکلا ہے تو تھوڑی بہت سٹر تو کریٹ ہوگی نا.
2: وہی سر, میرے پاس ابھی اسٹوڈینٹس, ابھی کلاس چل رہی ہے, لاسٹ ٹائم بھی تھے, تو وہ مجھ سے باتیں کرتے ہیں, مجھے کہتے ہیں کہ آپ سے باتیں کر کے اچھا لگتا ہے. اور میں سوچ رہا ہوتا ہوں کہ مجھ سے ایج ڈفرینس ہے, ان کو کیوں اچھا لگ رہا ہے. میں اس بات کو ابزرو کرنے کی کوشش کرتا ہوں, پھر میں جتنا میرے سے ہوتا ہے میں ان کو بتاتا ہوں, لائک جو میں نے ایکسپیرینس کیا ہے میں وتھ فل آنیسٹی ان کو بتا دیتا ہوں. آئی تھنک مے بی ان کو یہ بات اچھی لگ جاتی ہے.
0: جی آنیسٹی جو ہے نا, ٹروتھ فلنس, آنیسٹی اینڈ سمپلسٹی, یہ تین چیزیں یاد رکھیے گا, ٹروتھ فلنس, آنیسٹی اینڈ سمپلسٹی. جو انسان بھی جتنا بھی نیچر سے کنیکٹڈ ہوگا, یہ ساری چیزیں اس کے دل پہ اثر کریں گی. اور جو بندہ جتنا بھی شیطان کے چکروں میں ہوگا اور اس نے اپنا دل کالا کر لیا یا اس نے اپنی سوچیں جو ہیں نا وہ کرپٹ کر لی ہیں سافٹ ویئر, اس کا ان تینوں چیزوں سے اس کی جان جاتی ہے. سچ سے اس کی جان جائے گی, آنیسٹ بندے سے, آنیسٹ فیڈ بیک سے اس کی جان جائے گی, ٹھیک ہے. اور تیسرا, سمپلسٹی کے بجائے وہ ہر چیز کو کمپلیکیٹڈ, ٹیکنیکل اور پتہ نہیں کیا کیا کرے گا, مشکل سے مشکل کرتا جائے گا, اس کی جان جائے گی, کیونکہ ڈیول از ان دی ڈیٹیلز. تو یہ جب بھی آپ یہ کام کریں گے, اور دوسری بات ایک چیز جو مجھے آپ کو ضرور کہنی ہے اور آپ کی طرح کے جتنے بھی لوگ ہیں ان کو کہنی ہے, کیونکہ میں خود ایسا تھا, مجھے ایک زمانے میں ایک آدمی ملا, بزرگ تھے, اس آدمی نے ساری چیزیں اس کی الٹی تھیں, جو کچھ اس نے کہا وہ الٹا ہوتا تھا, سب کچھ الٹا تھا, لیکن اس نے ایک ایسی بات کی, ہر آدمی کی ایک ان کی ایسی بات تھی جو میری زندگی میں پرماننٹ میری زندگی کا حصہ بن گئی, اور جو مجھے ویسے کبھی سمجھ نہیں آتی تھی, مجھے اس بندے کی بات سے وہ بات سمجھ آ گئی. ٹھیک ہے, اس سے ہم نے سیکھا یہ کہ ایک آدمی 100 غلط باتیں آپ سے کہے اور وہ کبھی بھی وہ کام نہ کرے, لیکن اس کی ایک دی ہوئی بات جو ہے, آج تک جب بھی میں ان کے بارے میں سوچتا ہوں یا میرے کچھ بات ان کے بارے میں ہوتی ہے تو میں ان کو اس ایک اچھی بات کا کریڈٹ ضرور دیتا ہوں. انہوں نے مجھے ایک دفعہ کہا تھا, کوئی بات ہو رہی تھی تو انہوں نے کہا, بہت سارے لوگ میرے پاس آتے ہیں, آپ کا ذکر کرتے ہیں, لوگ آپ سے بڑا پیار کرتے ہیں, آپ کی بڑی عزت کرتے ہیں, اور ان کے یہ بھی الفاظ تھے کہ لوگ آپ سے بہت محبت کرتے ہیں, اپنے اپنے طریقے سے کرتے ہیں لیکن بہت محبت کرتے ہیں. تو میں نے ان کو بولا تھا کہ مجھے یہ محبتیں, یہ عزتیں, یہ لوگوں کی باتیں جو ہے نا بوجھ لگتی ہیں, کیونکہ جب لوگ انلائٹنڈ نہیں ہوتے ہیں, جب لوگوں کو بہت زیادہ اوور ایموشنل ہوتے ہیں یا ان کی ایک کنڈیشننگ کر دی گئی ہے, اسی طرح کی محبت کرنا چاہتے ہیں وہ, اسی طرح کی عزت اور اسی طرح کے پیچھے بھاگنا چاہتے ہیں آپ کے, تو آپ ایک گھبرا بھی جاتے ہیں, اریٹیٹ بھی ہو جاتے ہیں ایک وقت کے بعد, پھر آپ بہت سخت بھی ہو جاتے ہیں. تو انہوں نے مجھ کو ایک بات بتائی تھی اور میں نے کہا تھا یہ ابھی سے نہیں, یہ میرے ساتھ بچپن سے ہو رہا ہے, مجھے لوگ بہت تنگ کر دیتے ہیں, میں جان چھڑا کے پھر لوگوں سے بھاگتا رہتا ہوں. تو انہوں نے مجھے کہا کہ آپ کے اندر رب نے ایک فرض کرو ایک چیز رکھی ہے کہ لوگ آپ سے پیار کریں گے, یہ ایک حقیقت ہے, اگر آپ جتنا بھی اس سے بھاگیں گے آپ اپنی زندگی مشکل کریں گے, آپ خامخواہ اریٹیٹ ہوں گے, آپ ویسے لوگوں سے دور ہوتے رہیں گے, لیکن یہ حقیقت بدلے گی نہیں. کچھ لوگوں سے لوگ کچھ ان کی عزت کرتے ہیں, کچھ لوگ ان سے پیار کریں گے, کچھ لوگ ان کی بات سنیں گے, بس رب کی طرف سے ہر بندے کا ایک اپنا گفٹ ہے. تو آپ بجائے اس کو ڈینائی کرنے کے لیے اس کو ایکسیپٹ کر لیں, ایمبریس کر لیں اس فیکٹ کو, اور اس کے بعد لوگوں کو کرنے دیں جو وہ کرتے ہیں, اور جو غلط کر رہا ہے وہ آپ سن لیں, سمجھ لیں, لیکن ضروری تو نہیں آپ اس کو ریسیپروکیٹ بھی کریں, چپ کر جائیں یا اوائڈ کر لیں, لیکن یہ چیزیں ایسے ہی رہیں گی, آپ کے نہ ماننے سے کچھ بدلے گا نہیں, یہ ایسے ہی ہوگا. تو اس دن کے بعد سے میں نے اپنی ذات میں, اپنے ذہن میں, میں نے ہر بندے کو جس طرح کے بھی لوگ ایکسپریس کرتے ہیں الفاظ میں, کوئی محبت ایکسپریس کرتے ہیں, کوئی ایکشنز میں کرتے ہیں, کوئی ان کا اپنا ایک طریقہ کار ہے اس میں کرتے ہیں, میں جتنا کر سکتا ہوں ریسیپروکیشن اتنی کر دیتا ہوں, جتنی آنیسٹلی ہو سکتی ہے مجھ سے یا جس طرح کی ہو سکتی ہے, باقی جو میری نیچر میں نہیں ہے اور جو میرے میں جس سے تنگ ہوتا ہوں, اریٹیٹ ہوتا ہوں, میں نہ ان چیزوں کا جواب دیتا ہوں, نہ ان چیزوں کی طرف جاتا ہوں, نہ کچھ اور, تو اس سے زندگی بڑی آسان ہو جاتی ہے. تو اس طرح ایک تو ہمبلنگ بھی ہے یہ چیز کہ آپ نے ایک چیز جو ریئلٹی ہے اس کو ایکسیپٹ کر لیا, اور دوسرا بار بار کہ یار مجھ میں ایسا کیا ہے یا اس میں ایسا کیا ہے یا ان میں ایسا کیا ہے یا مجھ میں تو کچھ بھی نہیں ہے, اس ڈبیٹ سے آپ باہر نکل جاتے ہیں. سمجھ آئی؟
2: جی سر. ہو سکتا ہے میں نے پچھلی جی
0: یہ کر پائیں گے آپ؟ ہو سکتا ہے.
2: میں اسی ریلیٹڈ بات کرنا چاہ رہا تھا, اسی ریلیٹڈ بات کرنا چاہ رہا تھا. پچھلی دفعہ آپ نے جیسے سمجھایا تھا کہ اگر آپ 15 سیکنڈ وہ گیپ دے دیں, تو میں نے وہ ٹرائی کیا اور میں نے محسوس کیا کہ وہ 15 سیکنڈ منہ بند رکھنے سے بہت سی علامتوں سے بندہ بچ جاتا ہے. ایک تو آپ کو وہ جو فٹافٹ آپ کو ریئیکشن دینے کی پڑی ہوتی ہے آپ اس سے بچ جاتے ہیں, اور آپ اس سے بچ جاتے ہیں جو کچھ آپ نہیں کہنا چاہتے, اور ان دا مومنٹ یو سے سم تھنگ اینڈ یو ریگریٹ, اس سے بچ گیا میں. اور اس سے میں نے پایا کہ میرے اندر سکون بہت ہے. اور دوسری بات میں نے آبزرو کری آزاد جی, جب پچھلی دفعہ میں نے آپ کو بتایا تھا کہ بیٹے کے ناخون سے, پیر پاؤں کے ناخون سے خون بہ رہا تھا, وہ 2 دن بعد رات کو 2 بجے بیڈ سے گر گیا. تو ہم صبح 3 بجے ایمرجنسی میں بیٹھے, پہلے تو میں نے وہی ویسے ہی ریئیکٹ کیا جو میں نے پچھلی دفعہ کیا, میں نے اپنے آپ کو پیٹا, پھر میں کیوں میں کر رہا ہوں, لیٹس جسٹ اسٹاپ, اسیس دی سچویشن, اور جب یہ ٹھیک ہو جائے گا تب میں اپنے آپ سے بیٹھ کے بات کروں گا ابھی میں کیا کر سکتا تھا.
0: بیٹنگ یور سیلف اپ وڈ ہیو بین دی رائٹ تھنگ ٹو ڈو اگر آپ نے لات مار کے اس کو گرایا ہو, ऐसा तो नहीं किया ना आपने?
2: नहीं, नहीं,
0: तो जब आपने नहीं गिराया, यही तो मैं कह रहा हूँ ना, कई चीज़ें जो कि होती हैं, ओकेजनली होती हैं, एक्सीडेंटली होती हैं, इंसिडेंटली हो जाती हैं, उसमें अगर इस तरह का रिएक्शन देंगे तो एक तो वो चीज़ हो गई, वो फ़र्ज़ करें आपकी बेगम साहिबा, एक तो एक बच्चे को कुछ हो गया, तकलीफ होगी, वो उनको स्ट्रेस है, फिर आप जिस तरह रिएक्ट कर रहे हैं उससे और ओवरवेलमिंग काम हो जाता है, ठीक है?
2: Exactly.
0: और वो हेल्प करने के बजाय एक्चुअली कोई आप हेल्प नहीं कर रहे, बल्कि और मुसीबत डाल रहे हैं, अगले बंदे को समझ नहीं आती, फिर वो यू नो पौंतरस आ जाता है।
2: बिल्कुल
0: तो
2: ऐसे होता है।
0: हाँ, तो इससे आपने दो तीन चीजें अपने ऊपर काम भी हो गया। अच्छा, एक और बात मैं आपको मजे की बताऊं, जब आदमी को गुस्सा कब कोई ऐसी चीज होती है ना, मेरे साथ भी होता है, तो उस वक्त ना हर चीज बुरी लग रही होती है, अगला बंदा अगर आगे स्पेशली अगर वो बोला आगे से, फिर तो बहुत सख्त काम हो जाता है, ठीक है, कि यानी गलती नहीं मान रहे और यू नो और बहुत सारे मसाइल होते हैं, और अगर वो देख भी नहीं रहा और ध्यान भी नहीं दे रहा, या उसने उसको जो आपको एडिक्वेट एक्शन रिएक्शन चाहिए जिसके वजह से आप काम डाउन हो जाए, वो कमबख्त सब कुछ करता है सिवाय वो रिएक्शन देने के, ठीक है, वो हर वो गलत काम करता है, आगे से एक्सप्लेनेशन देते हैं, लॉजिक देते हैं, डर जाते हैं, पता नहीं कहाँ पर उल्टा सीधा सब करते हैं, वो एक काम नहीं करते कि चुप रहें और आपकी तरफ कम से कम ध्यान दें कि कोई बात हुई है, और शर्मिंदगी होनी चाहिए, लेकिन ये रिएक्शन नहीं आएगा। तो जब तक ये नहीं आता ना, आपका जो है ना बॉनेट गर्म होता जाता है आस्ते आस्ते, ठीक है? तो इसका एक और मैंने तरीका ये निकाला, जिससे लोग घबरा भी जाते हैं, डर भी, जैसे ही कोई ऐसी बात हो जो कि बिल्कुल गैसकेट उड़ाने वाली हो ना, रादर देन उस वक्त अपने पे काम करना या सोचना या कुछ और करना, एकदम सिस्टम को शट ऑफ हो जाना चाहिए और आपको उस जगह को छोड़ देना चाहिए। कमरे में है तो बाहर चले जाए, बाहर है तो घर से बाहर चले जाए, ठीक है, कुछ भी थोड़ी देर के लिए बाहर निकल के, डिसकनेक्ट, डिसएंगेजमेंट बहुत इंपॉर्टेंट है, वही एनवायरमेंट वही चीज़ रहेंगे तो, और थोड़ी देर के बाद ना वो जब इम्पल्स आपके काबू में आ जाएगी तो उसके बाद फिर वापस आके जो भी कुछ, क्योंकि बाद में सॉरी करना और यू नो इरिटेट होना, गला ख़राब करना, ये सब, गला भी ख़राब हो गया, आप इरिटेट भी हुए, आपने जो काम पहले किया था उस पर भी सारी मट्टी फिर गई, फिर आप सॉरी भी करेंगे या कुछ भी होगा या नहीं करेंगे या शर्मिंदा शर्मिंदा से रहेंगे, इन सारी एनर्जी को बचाने के लिए एक ही बात है, डिसएंगेज कर लें, और थोड़ी देर बाद वो बेटर सेंस खुद ब खुद जो है ना वो प्रिवेल कर जाएगी, क्योंकि नॉर्मली तो आप ऐसे नहीं हैं, तो वो जब चीज़ ने रिएक्ट किया तो वहाँ आपने कुछ करना है। ये मुझको समझ, ये मैं अपनी एलर्जीज़ के साथ भी ऐसे ही करता हूँ जो मुझे होती हैं, जिन जिन चीज़ों में फ़ौरन, जो भी मुझे अब तरीका आ गया इतने सालों में, 20 साल में 30 साल तक एलर्जी से डील करने के बाद अगर मैं अपनी एलर्जीज़ और हर चीज़ समझ गया हूँ, तो ये जुल्म नहीं है कि मैं अपने जो मेरे सिस्टम को मैल फंक्शन या सिस्टम में जो रिएक्शन होता है मैं उसको कंट्रोल कर लूँ, उसको भी समझ जाऊँ मैं कम अज़ कम, और उसके लिए भी मुझे जो दवा और दारू करना है वो भी मैं कर दूँ, ये भी मैं ही करूंगा। अगर आप ये कि अगला बंदा ऐसे कर ले, तो वो कभी कभी एक्सीडेंटली ऐसा होगा कि आपको कोई ऐसे लोग मिल जाएंगे जिनका एक्चुअली रिएक्शन एक ही होगा और वो पॉजिटिव होगा और वो कुदरती आपसे मैच कर जाएगा, वरना ऐसा होता नहीं। तो दूसरों पे अगर हम अपने ट्रिगर्स दूसरों पे रखेंगे वो तो होगा नहीं। तो यहाँ पे आपने क्या किया, अपना कंट्रोल अपने पास ले आया, और जब कंट्रोल आपके पास आ गया देन यू कैन मेक चेंजेस।
2: मैं कब तक सॉरी बोलता रहूंगा? व्हाट टाइम आई विल कीप अपोलोजाइजिंग? देयर बी टाइम एंड प्लेस, आई नीड टू वर्क ऑन मायसेल्फ, एंड मोर आई ऑब्जर्व मायसेल्फ मोर आई लर्न अबाउट मायसेल्फ, एंड दैट्स व्हाट आई कीप रिलेइंग आउट टू पीपल।
0: चलो मैं आपको एक और एग्जांपल देता हूं, एक और एग्जांपल, फर्ज करें कोई बंदा है वो बार बार वही गलती कर रहा है जो आप अभी कर रहे हैं, अपने आप को सामने रख के साइड पे करें, और वो बंदा बार बार गलती करता है और बार बार सॉरी कर रहा है, 2 साल 4 साल 10 साल 20 साल तक वो सॉरी किए जा रहे हैं लेकिन उसी बात पर सॉरी कर रहा है, आपका दिन ब दिन जो उसके खिलाफ रिएक्शन आपके अंदर आएगा ना वो बढ़ता चला जाएगा, इरिटेशन बढ़ती चली जाएगी। और यहाँ आज के हमारे इस प्रोग्राम का इख्तिताम होता है जी। दिस इज़ आज़ाद साइनिंग ऑफ। यू कैन ऑल्सो लिसन टू आर रेडियो स्टेशन एट www.radioazad.us। इसके अलावा अगर आप पोइम्स सुनना चाहते हैं, नज़में सुनना चाहते हैं, तो आप साउंड क्लाउड पे जा सकते हैं, मिक्स क्लाउड पे। स्पेशली बताना ज़रूरी है उन तमाम लोगों को जो शोज़ की रिकॉर्डिंग या अपने फेवरेट शोज़ की रिकॉर्डिंग सुनना चाहते हैं अपने टाइम के ऊपर, आप लोग मिक्स क्लाउड पे जाके रेडियो आज़ाद को सर्च कीजिए और हमारे शोज़ वहाँ पे आप उनकी रिकॉर्डिंग सुन सकते हैं। और ये तो आपको मालूम ही है कि जिन लोगों के पास आईफोन ऐप है, एंड्रॉयड है, ब्लैकबेरी है, स्मार्टफोन्स हैं, वो लोग हमें हमारे आईफोन ऐप के थ्रू सुन सकते हैं जो है रेडियो आज़ाद। दुआ में याद रखिएगा, ज़िंदगी रही तो फिर मिलेंगे, और सबसे इम्पोर्टेंट बात, लोगों के लिए आसानियाँ पैदा कीजिएगा, रब आपके लिए आसानी पैदा करेगा। खुदा हाफिज़।
3: This program will continue after the break. Continue listening to Inspire FM. Inspire FM. Inspire 105.1 FM.
4: In a world searching for hope, there was one man whose mercy changed history. A leader, a teacher, a father, a husband. Our beloved Messenger of Allah, sallallahu alaihi wasallam, this Rabiul Awwal, journey through his life with Inspire FM. Join us for a special week of powerful talks and inspiring reminders as we discover the mercy, wisdom, and character of our Prophet Muhammad sallallahu alaihi wasallam, a mercy sent to all of mankind, only on Inspire FM.
5: Had an accident, a bump, trip or fall? Then you need Claims Specialists, your first choice for accident claims. The specialist claims company on Dunstable Road in Luton. With excellent access to expert solicitors and on a no-win, no-fee basis, Claims Specialists use their 30 years' experience to help get you the best compensation possible. For injuries at work, taxi, PCO and private hire incidents, road accidents and vehicle damage, medical negligence, plus rented housing disrepair. In short, when you need to make any claim, click on claimspecialists.co.uk or call 01582 733 222.
6: AK Windows South Limited.